0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़ आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए, किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है, बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ, तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है, तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे, और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं। रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی، تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ اور سامعین، موسم کے لحاظ سے دیکھیں تو ادھر بارش لگی ہوئی ہے اور ساتھ ساتھ دھوپ بھی نکلی ہوئی ہے۔ اسی طرح سیاست میں بھی ہوتا ہے، بارش بھی ہوتی ہے، دھوپ بھی ہوتی ہے۔ دو دن موسم گرم رہا، کل سارا دن تقریباً دھوپ ہی رہی، بادل کم رہے، لیکن آج دھوپ بھی نکلی ہے اور بارش بھی ساتھ ساتھ ہو رہی ہے۔ اور ڈنمارک میں مختلف جگہوں پر مختلف موسم ہوتا ہے اور ٹیمپریچر بھی تھوڑا بہت فرق ہوتا ہے، لیکن آن دا ہول ایک ہی طرح کا ہوتا ہے۔ اور سیاسی موسم اس لیے نہیں چل رہا کہ سیاسی موسم چھٹیوں پہ آ رہا ہے، کام تو کرتے رہتے ہیں، لیکن بہت سارے لوگ ہوتے ہیں جو 12 مہینے ایکٹیو رہتے ہیں، ان میں تجزیہ نگار انالسٹ عدنان علی امین بھی ہیں۔ عدنان، آپ کو ایک بار کی بات پر دوبارہ خوش آمدید کہتے ہیں۔
2: وعلیکم السلام راجہ صاحب، کیسے ہیں آپ؟
1: اللہ کا شکر ہے۔ عدنان، موسم پھر بارش کا شروع ہو گیا اور ساتھ ہی دھوپ نکل آئی ہے۔
2: ہاں، دھوپ نکل آئی ہے اور موسم بھی چینج ہو گیا اور کافی چیزیں کہتے ہیں، موسم تو ڈنمارک کیسے رہتا ہے، جیسے چیزیں چینج ہوتی ہیں ویسے موسم چینج ہوتے ہیں۔
1: عدنان، سیاست میں تو بالکل خاموشی ہے، لیکن وہ سینہ گزر سے باتیں چلتی رہتی ہیں، لوگ اپنا اپنا کام کرتے ہیں، لیکن یہ جتنے سٹی کونسل صاحبان ہوتے ہیں یا دوسرے پارلیمنٹیرین ہوتے ہیں، وہ اپنے طریقے سے تو کام کرتے رہتے ہیں، لیکن ہر وقت جو ہے چھوٹی چھوٹی خبریں سینہ گزر چلتی رہتی ہیں۔
2: دیکھیے رضا صاحب، ابھی تو سمر ویکیشن چل رہے ہیں نا، سمر ویکیشن میں تو پھر خاموشی ہے اور ان شاء اللہ خاموشی ختم تو ہوگی، ختم ہوگی، طوفان سے ختم ہوگی، یہ تو ٹائم بتائے گا۔
1: لیکن آپ کا تجزیہ کیا کہتے ہیں کہ جو ہمارے غیر ملکی بیک گراؤنڈ کے ہمارے سٹی کاؤنسلر بھی ہیں، پارلیمنٹیرین تو بہت کم ہیں، تو یہ اپنے کام میں ایکٹیو ہیں یا یہ بھی چھٹیوں پہ ہیں؟
2: اپنی ویکیشن تو کر رہے ہوں گے اور آگے جب یہ واپس آئیں گے اپنی ویکیشن سے، تو پھر تو ان کو کافی کام ان کے ساتھ ہوں گے، کیونکہ جب یہ واپس آئیں گے تو 98 کمونوں کے بجٹ بن رہے ہیں، 4 ریجن کے بجٹ بن رہے ہیں، تو دیگر وغیرہ بہت سے کہتے ہیں، اور ان شاء اللہ تعالیٰ پھر کیا کہتے ہیں، دیکھتے ہیں کہ ان کی مصروفیت کافی ہوگی اور پریشن بھی ہوگی، اور ہر پارٹی نے اپنی ڈیلیگیشن تو بنا لی ہوگی جن میں کیا کہتے ہیں ڈیل کرنی ہے یہ اکنامی کی اور بجٹ کی، تو پھر ان کی مصروفیت تو کافی ہو جائے گی جب
1: واپس آئیں گے۔ عدنان، لوگ تو مینگو فیسٹیول پر ہمارے لوگ ایکٹیو ہیں، ہو رہے ہیں، باقاعدگی سے ہو رہے ہیں، شادی بیاہ بھی ساتھ ساتھ جو ہیں وہ چل رہے ہیں، چھٹیاں تو ساری اسی طرح گزر رہی ہیں، سیاست تو کم ہو رہی ہے، لیکن ذرا شادی بیاہ پر سیاست تو ہوتی رہتی ہے، آپ کیا کہیں گے؟
2: سب دیکھیں، سیاست تو ہر جگہ ہوتی ہے اور کہاں پہ ہے جہاں پہ سیاست نہیں، میں یہی کہوں گا کہ انسان کو اب دیکھنا چاہیے کہ فیوچر کیا ہے، جب سے یہ ڈنمارک الیکشن ہوئے دونوں کونسلر نیشنل، تو آپ ایک ماحول دیکھ رہے ہیں کہ مسلمانوں کے لیے صاف ہوتا جا رہا ہے اور کافی سختی آ رہی ہے، تو اب اس نظر انداز کر کے تو نہیں کر سکتے بندے، تو اب اس بات پہ غور کرنا پڑے گا سب کو۔ کم
1: عدنان، ایک بات بڑی عجیب ہے، ہمیشہ سے ہم سنتے جا رہے ہیں کہ سیاستدان مسلمانوں کی بات کرتے ہیں، تو اس میں کوئی بری بات تو نہیں ہے؟ مسلمانوں کو تو خود ٹھیک ہونا چاہیے، اگر بات کرتے ہیں تو یہ مسلمانوں کی ایڈورٹائزمنٹ ہوتی ہے۔
2: دراصل مسئلہ یہ ہے کہ مسلمانوں کی بات کرتے ہیں، مطلب بات کریں تو انسان جب بات کرتے ہیں نا تو کچھ پریشانی بھی ہوتی ہے اور کچھ وقت بات بھی ہوتی ہے، جیسے ایک اسلام کے بارے میں بڑا پھیلا ہوا ہے، اور اس کا یہ بھی تو اس کا پہلے ایک غلط ہونے لگ پڑا ہے نا، جو ٹیٹ پال کا پتی اٹھانے لگ پڑا، اور وہ یہ ہے کہ ابھی تک وہ سموس ہیں اس بات کا، مطلب میرا جو ایکسپیرینس کہتا ہے وہ ان کا نیکسٹ ٹارگٹ جو ہوگا وہ
1: سیاستدان بیان دیتے رہتے ہیں، اسی طرح جو ریلیٹڈ لوگ ہوتے ہیں انہیں بھی اپنا جواب دینا چاہیے، تو اس میں تو کوئی ایسی بات نہیں ہے۔
2: नहीं ऐसी बात नहीं है, मगर राजा साहब उनके जो फैक्ट होते हैं ना वो बहुत गलत होते हैं। एग्जाम्पल जैसे उन्होंने एक फेसबुक पर लिख दिया हुआ था कि अब हमें हलाल खाना पड़ता है, ये किसी ने आपको मजबूर तो नहीं ना किया, जो पढ़ेगा वो यही समझेगा कि उनको जबरदस्ती हम हलाल करा रहे हैं। तो
1: ये तो लोग
2: बंदे
1: अदनान खुद समझ जाएंगे कि यहाँ किसको कह सकते हैं तुम हलाल खाना, और वो अभी डेनिश पीपल्स पार्टी कह रही है जबरदस्ती मुझे हलाल खाना पड़ता है, कैसा मजाक है ये।
2: वो वही बंदा कहता है ना कि फिर बंदा उस चीज को उठाता है, बंदा उस चीज को बहस करता है, उनको समझाता है, और फिर ही उनको समझ आती है कि बंदा बात सही कर रहे थे गलत बात कर रहे, और इससे ही पता चलता है। मैं लोगों को यही कह रहा हूँ कि ये 5 सितंबर 2026 को ये जो 1200-1300 बंदे मेंबर हैं, बस अभी तक ये जो डेमोन्स्ट्रेशन लेके आ रहे हैं इसको बस बंदा नाकाम कर दे, तो फिर बंदे के लिए क्या कहते हैं एक पिक्चर है कि हम उस लेवल पे भी नहीं
1: तो
2: पहुंचे।
1: जब
2: और
1: डेनिश
2: ये
1: खुद इस बात की जो है वो अगर कानूनी इजाजत है वो तो देंगे, लेकिन अगर कानूनी मुखालफत करते हैं तो वो भी डेनिश करेंगे। तो हमें ज्वाइन कर लिया है सैयद तुकीर हसन बुखारी शाहब, शाहब को आपको भी खुश आमदीद कहते हैं।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम, राजा वो सब आपको, आपकी टीम को, अदनान साहब को और आपके लिसनर नाजरीन सबको मेरी तरफ से सलाम अलैकुम। जी राजा साहब,
1: शाहब बात चल रही थी कि आगे अदनान ने बात की है कि डेनिश पीपल्स पार्टी कहती है कि हमें भी हलाल खाना पड़ता है, तो शाहब अगर कोई बंदा कहता है तो उनका राइट है, सियासी राइट है, वो कह सकते हैं।
3: जी अदनान ने जो बात की है वो बिल्कुल सही की है कि चंद एक आदमी जो है ये सारी फेसबुक पे, सारे सोशल मीडिया पे घूम फिर कर, जैसे हम घूम फिर के इनकी खबरों को देखते हैं, ये सारे वही लोग हैं। देखिए इस वक्त डेनिश फलके पार्टी जो है वो उसके लोग जो है, मैंने अगले दिन भी आपको भी भेजा था, अदनान को भी भेजा था कि एक आर्टिकल आया हुआ था फेसबुक पे, उसके अंदर मैंने लिखा था कि डेनिस जो है वो रशिस्ट नहीं है, और ये जो चंद एक रशिस्ट है ये मुफरिक पार्टियों में चले गए हुए हैं, और इनको डेनिस जो आयन है वो भी नहीं आता, और ये मुफरिक पार्टियों में देखेंगे। सोशल डेमोक्रेट की जो टॉप पार्टी है इसके अंदर जो बैठे हुए हैं बंदे वो यंग आदमी है, और उनको बिल्कुल अगर जाके आप मेरे फेडरेशन को पकड़ ले और उसको कहे कि आपने वो जो तुम्हारे हो गए हुए हैं, जो तुम्हारे मशीर हैं, उनके बगैर खड़ी हो जाओ और मुझे बताओ कि फलानी फलानी आइन के अंदर कौन सी लॉ है इसके बारे में, और ये लॉ फोर्स है जो है फल के दिन में इसके बारे में तुम्हें बताओ, तो वो नहीं बता सकेगी। क्यों? कि ये अपने आईपैड कंप्यूटर और इन चीजों पे मुनहसर करते हैं, और अपने मशीनों के सर पे ये सियासत करते हैं, इनको आयन का जरती भर फर्क नहीं पता। अगर डेनिश आयन के मुताबिक यहाँ पे हलाल फूड जो थी उसकी सबसे पहले इजाजत जो होती थी, और ये जो जो अब ये देखें मैं आपसे बात कर रहा था तो बीच में वो फेक नंबर जो है जिनके अभी कुछ लोग पकड़े भी गए हैं, जिनको आज भी 3 आदमियों को उन्होंने पकड़ा है डेनमार्क के अंदर, ये बार बार हर बंदे को खसूसी तौर पर जो लोग पेंशनर हैं और जो फॉर्च पेंशनिस्ट हैं उनको टेलीफोन करते हैं, कभी पुलिस का कहते हैं, कभी गवर्नमेंट के अदारों का नाम लेके उनको ब्लैकमेल करते हैं। तो ये एक बहुत बड़ा ग्रुप है। यहाँ पे मैं वाजह
1: शाह
3: करता
1: साहब इस
3: जाऊं
1: बात
3: मेरे
1: की क्लियर
3: लोगों
1: कर लें, अदनान आपने शाह साहब की बात सुनी, शाह साहब कह रहे हैं कि मैं बात कर रहा हूँ तो लोग फेक नंबरों से जो है वो फोन करते हैं, उन्होंने जिक्र भी किया, तो क्या इस जैसे मुल्क में कोई चेक एंड बैलेंस नहीं है?
2: को सब चेक बैलेंस होता है, मगर ये जो फेक नंबर से फोन कर रहे हैं ना बहुत सारी, ये बाहर मुल्कों में बैठे हुए हैं, और ये स्पेसिफिकली पर ये फोन इसलिए बुजुर्गों को करते हैं कि बुजुर्गों से ये फिर उनकी काउंटी नंबर ले लेते हैं और ये ले लेते हैं और इनकी बैंक काउंटी खाली कर लेते हैं। तो यू हैव टू बी केयरफुल। और दूसरा, इन्हें एक नया सिस्टम शुरू किया हुआ है, अफ्रीका से बैठे हुए हैं, वहां से आपको फोन करते हैं और आप 50 करोड़ का बिल डाल देते हैं। और फॉर एग्जाम्पल मेरा जिनके पास कहते हैं कार्ड है, उनको दावा होता है, जिनके पास मेंबरशिप है उनके नहीं पैसे दावा होते, तो इनके पास क्या कहते हैं काफी नए ट्विक्स शुरू किए हुए हैं और काफी लोगों को परेशान किया हुआ है। ऑफिसर ही पुलिस को पता है, पुलिस वॉच ऑफ करती है, पुलिस का वॉच डॉग होता है, मगर मसला वही होता है कि पुलिस किस किस के पीछे पड़े, वो आगे इतनी मसूफियत है उनके लिए। इस वक्त जैसे आपको मालूम है कि हर शहर के अंदर, बेस्तान के अंदर वो स्ट्रीट है जहाँ पे लड़ाई झगड़े हो रहे हैं, तो पुलिस के पास भी तो एक लिमिट महसूस है। इस वक्त आपको ये भी सोचना चाहिए कि पुलिस वाले भी समर वेकेशन कर रहे हैं, तो अभी वो उनके उनके उनके अंदर क्या कहते हैं ये मालत है उनको,
1: साहब अदनान ने बात बड़ी क्लियर कर दी। लेकिन शाह साहब आप देखे ना, हम खुद क्यों नहीं ठीक होते? आप तो निशानदेही करते रहते हैं, अदनान निशानदेही करते रहते हैं। शाह साहब लोग अगर खुद ठीक हो जाए, मिसाल के तौर पर कानून तो कानून नहीं हरकत होना, हम कानून में तो मुदाखलत नहीं कर सकते, बात कह सकते हैं, प्रोटेस्ट कर सकते हैं, लेकिन शाह साहब हमें खुद भी तो ठीक होना चाहिए।
3: ये बिल्कुल आपने सही बात की है। अदनान क्योंकि यंग आदमी है, इसका फ्यूचर है पॉलिटिक्स के अंदर, इसने खुल के बात नहीं की। आज के अखबारों में और पुलिस रिपोर्ट के अंदर बिल्कुल वाजह है कि तीन जो है वो यहाँ के लोकल पकड़े गए हैं, और वो हमारे हम लोगों में से हैं, और उन्होंने फिनलैंड का भी जिक्र किया, उन्होंने दूसरी जगह का भी जिक्र किया, कुछ बदमाश तंजीमों का यहाँ का जिक्र किया उन्होंने। तो ये मैं उनके नाम नहीं लूंगा क्योंकि ये जब तक उनको परमानेंट दातों
1: से किसी का नाम नहीं लेना, नाम नाम
3: जी, इसलिए नाम नहीं लेना चाहता, लेकिन यहाँ पे ये ग्रुप पकड़े गए हैं और जिनके पास से, कोपनहेगन से, जिनके जिनके घरों में से ये चीजें सब कुछ मिली है। तो बात यह है कि वो कहते हैं ना घर का बेहतर बेटी लंका डाए, ये हम लोग खुद जो है अपने आप को ठीक करने पे नहीं, और हम कैसे ठीक करें राजा साहब? हमने इस मुल्क को तबाह किया, हमने अपने मुल्क को भी तबाह करने की बुनियाद रखी। अगर आप मुझे इजाजत दें तो मैंने ये जो बात किया मैं इसको दो मिनट में तफसीलन आपको बता सकता हूँ कि हमने क्यों जिस मुल्क में हम पैदा हुए उसको भी उसकी भी जड़ें काटी और इस मुल्क भी हम जड़ें काट रहे हैं।
1: शाह साहब आप बताएं, जब आप लोग आए, बड़े लोग आए, बुजुर्ग लोग आए, तो क्या उसको ये जो कानून कायदे अक्सर जिक्र करते रहते हैं आप, क्या इन लोगों ने खराब किए या हमने खुद खराब किए?
3: जी हमने जब अपने यंगस्टर्स पे हर चीज छोड़ दी, जब हमने कहा जी हमारा बेटा हमसे ज्यादा डैनिश बोलता है, हमसे ज्यादा कानून समझता है, हमसे ज्यादा, हालांकि उसको मैंने जब ये चैलेंज करके कह दिया है कि मेरे फेडरेशन को या जिसको भी आप सामने बैठाए उसको कहे कि आइन की ये शिके जो है अचानक उनसे पूछ ले, वो आपको नहीं बता सकेगी। ये अदनान कितना अरसे से यहाँ पैदा हुआ है, इसको भी सारे आयन का नहीं पता। ये चीजें जो होती हैं वो लोग करते हैं जो पार्लियामेंट के अंदर बैठ के और उनके ऊपर डेली रिसर्च करते हैं। हमारे लोगों ने यहाँ हमारे यंगस्टर्स के ऊपर हमने सब को छोड़, वो छोड़ो जी मेरा बेटा तो भाई वो तो स्कूल के अंदर पढ़ाई कर रहा है, वो कोई पार्लियामेंट का जो लॉज है उसको तो नहीं पढ़ रहा, वो कोई वकील तो नहीं बन रहा, अगर वकील भी बन रहा है तो वो जो सब्जेक्ट उसके है उसको पढ़ रहा है, वो सब कुछ हम लोगों ने जो बुनियाद रखी है ये झूठ पे रखी है। हम लोग यहाँ पे बस शो मारते हैं और अपने आप को और अपने आने वाली नस्लों को हम तबाह बर्बाद करते हैं। पाकिस्तान में हम लोग जाते हैं वहां पे करोड़ों पे यहाँ के लाखों करोड़ को जब चेंज करते हैं तो वो करोड़ों में चले जाते हैं, वहां हम शो मार के आते हैं तो हमारे खानदान वाले लोगों को कहते हैं देखो फलाने का बेटा इटली गया, फलाने का बेटा डेनमार्क गया, फलाने का लंदन गया, वो कितना कमा के ला रहा है तुम भी जाओ। वो बेचारे डंकी लगाते हैं, अपनी जिंदगी खो बैठते हैं। ये हमारे लोगों की खामी है। अगर हम वहां पे सच बोले कि हम कितनी मेहनत करते हैं, 12-12 घंटे 13-13 घंटे टैक्सियां उठाते हैं, लोगों के सामान उठाते हैं, नशेयों को ड्राइव करते हैं, खाना हमें सही तरीके से नसीब नहीं होता, हर चीज का हम सच बोले तो ये चंद एक पैसे जो हम बैंकों से उधार ले आए या दोस्तों से मांग के ले आए हैं और पूरे खानदान के पैसे इकट्ठे करके हम यहाँ ले आए हैं, इसको हमारी शो ना समझे, हमारी मजबूरी समझे, तो फिर लोग जो है वहां पे भी वो कहेंगे कि ठीक है भाई बाहर से तो हम अपने मुल्क में सो गए हैं। हालांकि हकीकत यह है कि जब हम आप अपने मुल्क में जाते हैं तो हमारे मुल्क के लोग हमसे ज्यादा अमीर होते हैं। जो बचा 25-30 लाख रुपया दे के एजेंट को बाहर आने की कोशिश करता है उसकी सेविंग हमसे ज्यादा है तो वो आ रहा है, तो हमारे पास तो इतनी किसी के पास भी इतनी सेविंग जो है वो कम होती है। تو لہٰذا ہمیں یہ چاہیے کہ ہمیں اس جس ملک میں ہم رہ رہے ہیں اس میں کم از کم ایسے حالات پیدا کریں کہ جو ہم پہ وہ پانچ نمبر لگ چکی ہے ہم اس کو جو ہے ہٹانے میں یہاں تنظیمات کی مدد کریں, وہ اس کے بارے میں ہم نہیں سوچیں گے.
1: شاہ صاحب تنظیمات کی بات کرتے ہیں تو سیاستدان خود آپس میں لڑ رہے ہوتے ہیں. شاہ صاحب آپ کو سیاست کا نہیں پتا, آپ سب سیاستدانوں کو جانتے نہیں ہیں.
3: جی وہ جو سیاستدان آپ بات کر رہے ہیں وہ آج کل سب پاکستان کی سیاست کرتے ہیں. اگر ڈنمارک کی سیاست کی جائے اور ڈنمارک کے اندر ہمیں بتایا جائے, دیکھیں میں خوش ہوں, میں راضی ہوں عدنان پہ کہ اس کی فیملی ہے, اس کے بچے ہیں, اس کے ماں باپ ہیں یا اس کے دوست احباب ہیں, لیکن یہ بھی جس وقت آپ اس کو ٹیلی فون کرتے ہیں یہ بھاگ کر آ جاتا ہے اور اپنا ٹائم جو ہے وہ عوام کے لیے دے رہا ہے. یہ بڑی خوش آئندہ بات ہے. دوسروں کو بھی چاہیے کیا ان کو سرخاب کے پر لگے ہوئے ہیں؟ میں نے تو کئی کونسلرز کے بارے میں یہ سنا کہ ان کے گھر ہمارے بچوں کے بارے میں کوئی بات کرے گا تو ہم یہ کر دیں وہ کر دیں. اور بھائی ڈنمارک کے اندر جو ہے یہاں پہ کوئی کسی کا کچھ نہیں بکار جاتا, کوئی کسی کے ساتھ لڑائی جھگڑا نہیں کر سکتا. آپ رہے, آپ اگر قانون کو جانتے ہیں تو قانون کو بتانا آپ کا فرض ہے کیونکہ آپ نے ووٹ لینے ہیں. میں آپ کو یہ پیشگوئی کر رہا ہوں کہ اگر ہمارے لوگوں نے اب بھی سیدھا راستہ نہ اختیار کیا تو نیکسٹ الیکشن میں یہ ڈینٹوں کو ووٹ ڈالیں گے, کیونکہ جب 70s 80s میں ہم لوگ یہاں پہ تھے تو ہم ڈینٹوں کو ووٹ ڈال دیتے. یہی مونس لکٹافٹ, یہی سارے جو تھے پرانے پرانے, یہ سارے کے سارے ہماری عزت کرتے تھے. یہ اس وقت جوان تھے اور یہ ہمارے لیے اچھا قانون لے کے آتے تھے.
1: اس وقت یہ اعتبار کرتے تھے نا.
3: جی بالکل, ہم ہمارے پاس اس وقت نہ اتنی بڑی گاڑیاں تھیں, نہ ہمارے پاس شو مارنے کے لیے کوئی چیز تھا, نہ یہاں پہ شادی ہال وغیرہ تھے, نہ کوئی اتنی چیز تھی ہمارے لیے. ہم لوگ سارے آرام سے جاتے تھے, سائیکلوں پہ جاتے تھے, بسوں پہ جاتے تھے, ٹرینوں پہ. ٹرین بعض جگہ ایسا ہے پہلے اور آگے پیچھے ٹرینیں ہی نہیں ہوتی تھی تو بندے پیدل بھی چلے جاتے تھے. تو لوگ کہتے تھے یہ محنت کرنے والی قوم ہے, ڈینش کہتے تھے یہ قوم. آج بھی آپ دیکھ رہے ہیں کہ یہ حلال کا مسئلہ جو عدنان بتا رہا تھا, میں اس کو پڑھ رہا تھا ابھی, تو اس کے اندر آپ دیکھیں کہ پانچ پانچ چھ سو لوگوں نے ایک ایک بندے کو جس سے اچھی بات کیا, انہوں نے کہا کہ کوئی ہمیں ٹرینگ نہیں کر رہا, ہمیں کوئی مجبور نہیں کر رہا کہ ہم حلال کھائیں. لیکن ایک عورت یہاں تک نکلی ہے, اس نے کہا کہ حلال کھانے میں کیا غلطی کیا, وہ بھی ڈینش ہے. دیکھیں آپ ان کی زبان میں آپ ان کو لکھیں اور اس کی وجوہات جو ہیں وہ آپ لکھیں تو یہ لوگ آپ کو سنتے ہیں. یقین کریں کہ کل میں گلوسٹاپ گیا ہوا تھا تو گلوسٹاپ کے اندر میری آپ سے اس وقت بات ہوئی تھی, آپ ٹریول کر رہے تھے اس وقت میں گلوسٹاپ گیا تو گلوسٹاپ میں میری دو چرچ کی عورتوں سے بات ہوگی اور وہ انہوں نے کہیں وہ جو میں اور آپ لوگ گئے تھے ادھر فرگت تھنگ کے اندر ڈبیٹ تھی تو وہاں وہ انہوں نے دیکھا تھا تو انہوں نے مجھے کہا کہ اسکول ہم نے تمہیں دیکھا تو میں نے کہا ہاں میں وہاں گیا تھا, ہاں میں وہی تھا. تو وہاں پہ بات ہوئی تو انہوں نے یہ چیز مانی کہ آپ مسلمان جو ہیں یہ حضرت عیسیٰ علیہ السلام کو پروفٹ مانتے ہیں. میں نے کہا ہاں, تو میں نے کہا پھر آپ یہ بتائیں کہ جیسس کرائسٹ کے نام کو, مریم کے نام کو, حضرت بی بی مریم کے نام کو آپ جلانا پسند کریں گے؟ کہتی ہے نہیں نہیں نہیں نہیں. تو میں نے کہا ان کا نام تو قرآن مجید میں لکھا ہوا ہے. کہتی ہے ہاں بہت جگہ میں نے خود پڑھا ہے, میں نے بہت سے لینگویج اپنا ریلیجن کورسز کیے ہوئے ہیں. تو میں نے کہا پھر تم لوگوں کو خیال نہیں آتا کہ کس طریقے سے تم لوگوں نے قرآن کو بند کیا؟
1: تو شاہ صاحب وہ سمجھدار لوگ ہیں, شاہ صاحب وہ باتیں سمجھتے ہیں آپ لوگ یا دوسرے لوگ جو بولتے ہیں. تو عدنان آپ لوگ سمجھدار ہیں, پڑھے لکھے لوگ ہیں, یہاں پیدا ہوئے, ہر چیز کو آپ سمجھتے ہیں. تو آپ کیا گائیڈ لائن دیتے ہیں یہ نوجوان سیاستدانوں کو جو کمیون میں بھی بیٹھے ہوئے ہیں, تجربہ ان کے پاس بھی, آپ کئیوں سے چھوٹے ہوں گے کئیوں سے بڑے ہوں گے, تو جو باتیں ہم آگے پیچھے سینہ گزر چلتی رہتی ہیں, سینہ گزر جو اخبار نکلتا ہے تو اس میں تو بہت ساری چیزیں ایسی ہوتی ہیں کہ یہ نوجوانوں سے بھی بہت ساری غلطیاں ہو رہی ہیں, اس کو ہم ہائی لائٹ تو یہاں نہیں کرنا چاہتے.
2: سب سے پہلے ہوتا ہے کہ آپ جب سیاستدان ہوتے ہیں نا تو آپ کو جو بچی ہو جو سینئر ہے ان کو سیکھتے ہیں اور ان کی باتوں کو دیکھتے ہیں.
3: عدنان کی آواز کلیئر نہیں ہے.
2: میں نے یہ کہا کہ جو ہم لوگ سیاستدان ہوتے ہیں سینئر ان کی باتوں کو دیکھتے ہیں اور ان کو غور کرتے ہیں, اور ہم گائیڈ لائن یہی دیتے ہیں کہ جو کھڑا ہونا چاہتا ہے نا اس کو یہ ہمیشہ یاد رکھنا چاہیے کہ اس کے اندر کھڑے ہونے کے لیے نا پریپریشن کی ضرورت ہو. آپ جب کوئی کام کرنا چاہتے ہیں کرنے ہوتے ہیں تو آپ کو کافی چیزوں کو دیکھنا ہوتا ہے, کافی کیا کہتے ہیں ٹائم دینا ہوتا ہے. جیسے میں نے آپ کو شروع میں کہا تھا کہ نیکسٹ کمنگ اسٹیج میں جب یہ واپس آئیں گے ویکیشن کے بعد, تو سب جتنے سٹی کاؤنسلر ہیں, جتنے ڈیپٹی کاؤنسلر ہیں, جتنی پارٹی کی بینگ ہولڈر ہیں, ان کا سب سے بڑا کام یہی ہوگا اس وقت دیکھنا کہ بجٹ کیسے بنتا ہے, اور اس کے لیے بہت ٹائم لگتا ہے کیونکہ یہ آسان نہیں ہوتا, کیونکہ آپ نے ہر صوبے کو دیکھنا ہوتا ہے کہ کس چیز کا ایریا ہے, جس طرح اسکول ہو گیا, بزرگ ہو گئے, جس طرح ہو گیا, ہر ایریا کو دیکھنا ہوتا ہے. اور اس وقت سب سے بڑا چیلنج اسکول ہیں, بزرگ ہیں, اگر آپ یہ اور بھی تو چیلنج ہے نا, جیسے میں نے آپ کو شروع میں کہا ہے, جیسے یہ کرائم کا بہت مسئلہ ہے, اس کے اندر پولیس کو بھی ریسورس چاہیے, پولیس نے بھی دینا ہے کہ کس کو پرائیویٹ کرنا ہے اور کیسے ان چیزوں کو لے کے جانا ہے. تو یہ بڑا ضروری ہوتا ہے کہ آپ اس میں جس میں دیکھیں, اور سب سے بڑا ضروری یہ بھی ہوتا ہے کہ آپ جیسے آپ کس اوزویل میں بیٹھے ہوئے ہیں, ایگزامپل آپ اسکول اوزویل میں بیٹھے ہوئے ہیں تو آپ یہ دیکھیں کہ اسکول اوزویل کی چیزیں کون سی ہیں, اسکول کیسے چل رہے ہیں, اسکول کو کس طرح کی ضرورت ہے, اسکول کے پاس پیسے ہیں, اسکول کے پاس کی چیزیں ہیں کہ نہیں, تو یہ سارا کیا کہتے ہیں دیکھنا ہوتا ہے. ہمیں بھی لوگ بڑا سوال کرتے ہیں, ہمیں بھی بڑا پوچھتے ہیں, تو ہم ان کو وہی سمجھانے کی کوشش کرتے ہیں کہ ہم اپنی طرح سے اپنی پوری کوشش کرتے ہیں, اپنا 100% دیتے ہیں, تو غلطی ہم سے ہوتی ہے, کوئی مسٹیک ہوتا ہے ہم سے, ہمیں بتائیں پھر ہم اس کو درست کر دیں.
1: شاہ صاحب آپ نے عدنان کی بات سنی, بات تو سارے کرتے رہتے ہیں, میڈیا پہ بھی چلتی ہے, اخبارات میں بھی چلتی ہے, تو شاہ صاحب آپ کو نہیں پتا جو کچھ لوگوں کو سمجھ کیوں نہیں آتا, جو کچھ اب مساجد میں ایک جگہ پہ ہو رہا ہے آپ کے شہر میں ہو رہا ہے, تو شاہ صاحب کیا اس میں ڈینش کرتے ہیں یا ڈینش تنظیمیں کر رہی ہیں؟ غلطیاں ہم خود کرتے ہیں تو اس کا نقصان جب کافی دیر جا کر ہوگا پتا اس وقت ہمیں لگے گا, شاہ صاحب ہم خود ایک دوسرے کے نقصان کرتے ہیں.
3: بالکل جی بالکل, عدنان نے بالکل صحیح بات کی ہے, میں اسے اویئرنیس ہوں اور مجھے پتا ہے کہ یہاں پہ کیا کیا ہو رہا ہے اور کون کون سے لوگ کیا کیا کر رہے ہیں. مسئلہ یہ ہے کہ جب تک
1: شاہ صاحب میں آپ سے پوچھنا چاہتا ہوں, یہاں کوئی نتن یاہو کر رہا ہے, ٹرمپ کر رہا ہے؟
3: نہیں بالکل نہیں, ایون ہماری میٹے فیڈریشن جو ہے یا ہمارے جو ماڈرن میسج میں تھا وہ بھی آگے نہیں کر رہے, وہ ہمیں ڈائریکٹ نہیں کہہ رہے, جو کچھ ہم کر رہے ہیں وہ ہم اپنی ذات میں اپنے آپ میں مگن اس قانون کی دھجیاں اڑا رہے ہیں, ہم خود کرتے ہیں یہ, ہمیں کوئی آگے یہ نہیں کہتا کہ تم ایسے کرو, کوئی ہمیں یہاں پہ فورس نہیں کر رہا, ہم آرام سے رہ رہے ہیں, باعزت طریقے سے رہ رہے ہیں, اور یہاں پہ ہمیں بالکل
1: پاؤں پہ کلاڑی ماریں گے تو پاؤں تو زخمی ہوگا.
3: جی بالکل آپ نے صحیح بات کی ہے کہ ابھی دیکھیں سب سے بڑی یہ بات ہوتی ہے کہ اویئرنیس کس نے دینی ہے, اویئرنیس دینی ہے سوشل ورکر نے, اویئرنیس دینی ہے جو سیاست سے تعلق رکھتے ہیں. اب اگر کوئی بندہ یہ کہے جی کہ میں نے کتاب لکھی, میں پاکستان چلا گیا وہاں پہ مجھے یہ میڈل ملے, اب میں یہ کہوں کہ میں لندن میں چلا گیا وہاں میں نے بڑی اچھی سیاسی تقریر کی, اور میں جرمنی میں چلا گیا وہاں میں نے جا کے اتنا, تو یہ فلانے فلانے پولیٹیشن, اس سے کوئی فرق نہیں پڑتا, فرق یہ پڑتا ہے کہ آپ نے اس قوم کے اندر جو دیکھے جو ہمارے میرے ساتھی آئے ہیں 70s سے, ان کے لیے سب سے ضروری یہ بات ہے کہ جب وہ پینشن پہ جا رہے ہوئے, ہم نے 500 دفعہ ان کو یہ بات بتا دی ہوئی ہے کہ ان کے جو اس وقت ایس آئی ڈی کے اور یونین کے کسی بھی یونین کے ممبر تھے تو وہاں ان کی ویکل فسکرنگ اور دوسری فسکرنگ جو ہیں وہ گروپ انشورنس ہے ان کی ہوئی ہے, اور وہ جو ہے وہ پینشن والے دیکھتے ہیں کہ بھائی یہ کتنا عرصہ پینشن کے ممبر رہے ہیں. یہاں پہ ایک گروپ ہوتا ہے کہ جو 40 سال اس ملک کے اندر کام کرتا ہے, 40 سال کام کرتا ہے, اس کو یہ پوری پینشن دیتے ہیں, فل کے پینشن, وہ فل کے پینشن ہوتی ہے تقریباً 8,000 کے قریب, اور جو بندہ جو یہاں پہ اپنے پوری فارم کو فل اپ نہیں کرتا اس کو یہ کم سے کم پینشن یہ دیتے ہیں. اب لوگوں نے اس کا سہارا کیا ڈھونڈ لیا ہوا ہے,
1: تو شاہ صاحب اس کے لیے کس نے آواز اٹھانی ہے؟ میڈیا تو آواز اٹھاتا ہے, تو کیا کمونوں سے آواز اٹھ رہی ہے؟
3: बिल्कुल नहीं, यही तो बात है, यही तो बात दौरान को चाहिए कि क्योंकि ये बहुत ही हार्ड वर्कर सोशल वर्कर है, इसको चाहिए कि खुल के ये बात करे। अब हमारे लोगों को ये पता नहीं, हमारे लोग जो हैं वो जानिश के तरीके से तलाक ले लेते हैं, लेकिन इस्लामी तरीके से कहते हैं कि हमारी शादी है, और वो गवर्नमेंट को धोखा दे रहे हैं, और यहाँ पे पेपर वो पेपर भरे पड़े हैं कि ये फोनो जो है ये कर रहे हैं। कल को जब ये बात आती है
1: इसका हाल भी होना चाहिए। देखें शाह साहब, अगले इलेक्शन आ जाएंगे, कम्यून के पता ही नहीं चलेगा क्या। अब तो कहते हैं लोग अभी हुए, इतना अरसा ही नहीं हुआ, तो कम्यून के तो एकदम आ जाएंगे, पार्लियामेंट के भी किसी टाइम हो सकते हैं, कम्यून के तो अपने टाइम पर होंगे। अदनान, मैं आपसे चाहूंगा कि आखिर इसका कोई हाल बताए ना
2: सब। ये देखिए, ये तो इंसान को देखना चाहिए जिस पर ये बात की गई है कि आप यहाँ का सिस्टम को खराब करने की कोशिश कर रहे हैं, क्योंकि आपको ये देखना चाहिए कि आपने जिस मुल्क में रह रहे हैं उसके लॉ को फॉलो करें। आप इस तरह की चीजें करते रहेंगे तो हमारे लिए और हमारी सोसाइटी के लिए ज्यादा मुसीबतें बनेंगी। तो इसका तो यही हाल है कि बंदा जिस मुल्क में रह रहा है उसके लॉ को आप फॉलो करें और उसको देखें और उसको रिस्पेक्ट करें, ये ना करें कि आप लोग उसको ब्लॉक करें। ये जो ये शादियों का मामला है, ये तो काफी अरसे से लोगों को पता है और मुझे अटॉर्नी को भी पता है कि क्या कह रहे हैं। तो इंशाल्लाह ताला क्या कहते हैं, हम इस पे देखेंगे भी और इसका कुछ हल निकालना भी पड़ेगा,
1: हल निकालना पड़ेगा। शाह साहब, आखिर में अदनान का शुक्रिया भी अदा करें। शाह साहब, एक बात तय हो चुकी है कि जितने कानून सख्त हुए वो हमारी अपनी वजह से, गैर मुल्कियों की वजह से हुए। कानून पहले में बहुत ज़्यादा नरमियाँ थी, अब जितनी चीज़ें हमारी बन चुकी हैं गैर मुल्कियों की, अगर हम एक दूसरे की शिकायत कर कर उनको खुद नुकसान देंगे, तो शाह साहब इसमें आप क्या समझते हैं, ये डैनिशों का कसूर है, डैनिश पीपल्स पार्टी का कसूर है?
3: नहीं जी, बिल्कुल नहीं। अब समर फेरी है, लोग जा रहे हैं, छुट्टियों पे जा रहे हैं, बाद लोग जो हैं वो यूनियन पे हैं, बाद लोग बीमारी के पैसों पे हैं, बाद लोग जो हैं वो फोर्टिस पेंशनिस्ट हैं या पेंशनिस्ट हैं, उनको भी ये चाहिए कि जब वो राइजर करते हैं तो वो बकायदा अपने अपने अदारों को जहाँ से उनको पैसे मिलते हैं वो बता कर जाए, क्योंकि उनकी इजाजत के बगैर जो है ये बहुत सारे केसेस बन रहे हैं बहुत ज्यादा। अब तो ये बाय लॉ हो चुका है, इसके ऊपर मैं कहूंगा अदनान भी जो है अगली दफा तैयारी करके आए, ये तो कानून बन चुका है। ये तो अब आप गूगल भी कर सकते हैं कि 6 माह से ज्यादा आप जो है डैनिश पासपोर्ट अगर आपके पास है तो 6 माह से ज्यादा इस मुल्क के आप बाहर नहीं रह सकते, और अगर 6 माह से 1 दिन भी ऊपर हो जाए तो आपका वोट कास्ट करने का भी हक चला जाता है और आपकी हर चीज जो है स्विच ग्रीन येलो कार्ड सब कुछ बंद हो जाता है। हाँ, आप जा सकते हैं अगर आप अपनी कम्यून के साथ रابطہ करें और उनसे जो है इजाजत लेके जाए, फिर आप 2 साल छोड़ के 10 साल दूसरे मुल्क में रह के आए तो उसमें कोई हर्ज नहीं। तो ये चीजें जो है, इस तरह के काफी लोग जो है वो प्रॉब्लम में आए हुए हैं और उनको बड़े मसाइल से गुजरना पड़ता है। तो हम लोग यंगस्टर से यही उम्मीद करेंगे, अदनान से या दूसरे जितने भी एक्टिव सोशल वर्कर है, कि आप लोग आगे आए और आकर तो रेडियो पे जो लोग सुनते हैं उनको इन्फॉर्म करें। तो इदनान, मैं आपका बहुत बहुत शुक्रिया अदा करता हूँ कि आप अच्छे मसाइल लेके आ रहे हैं, और नेक्स्ट टाइम आप कोशिश करें कि सोशल डेमोक्रेट की जो बेसिक उनकी विचिक्स है अगर आप वो पढ़े, और आज के जो सोशल डेमोक्रेट है उनसे हम लोग मुकाबला करें तो लोगों को बताएं ये कितनी अच्छी पार्टी होती थी और अब इसके ऊपर किन कौन लोग राज कर रहे हैं। तो इंशाल्लाह ताला अगली दफा हम लोग खुल के बात करेंगे जी। राजा साहब,
0: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर हैं।